0: اور پرمود کر پہنچے تیر.
1: جدو جنگ جیت لیا فتح پا لئی جتھے گلگی دھرماراج دھیرج دھاری سدگرو دھیرج دھار کے کھڑے نے اوتھے جا پہنچے سارے.
0: سیدا بیگ اتر ہے ترے گر کے چرن بند نہ کرے.
1: سیدا بیگ گھوڑے تو تھلے اترے آ کے انہیں سدگرو مہاراج جی نو متھا ٹیکیا.
0: بولے پربھو عمر برقرار ملے سکھوب این تکرار.
1: مہاراج نے اس طرح کا بچن کیتا کہ لمبی عمر ہوے تیری اور تو بڑے سونے سمے تے بڑا چنگا موقع سی جدوں تو آ کے سانوں ملیا ہے.
0: سیدا بیگ سمجھ تو بیگ اہو کندھاری باندھ تیگ.
1: مہاراج کہن لگے سیدا بیگ تو بیگ تو بھاو چھیتی اس گل نوں سمجھ لے ہن یاد کر لے بیتیا سما اپنا انہاں جنماں دے وچ توں کندھاری سیں تے تیگ باندھا ہوندا سی سونی تیگ چنگا لوہا لیا کے کٹنا مٹھے بناونے سونے شستر باندھا ہوندا.
0: پورب گرو نانک تم ملے سیوا کری ہوتی تب پلے.
1: جدوں اسی پہلا گرو نانک دیو دے جامے دے وچ ساں اودوں تو ساڈی بڑے بھلے ڈنگ نال سیوا کیتی سی.
0: تب ہم تو سوئم کہہ گئے کبے بلا میں گے ہت کیے.
1: اودوں تیرے نال اسی اس طرح دا بچن کیتا سی یاد کر نال اپنے والوں بھی کرپا درشٹی کیتی ہے کہ اینوں یاد آ جاوے. تینوں یہ کیا سی کہ اسی کدے تینوں بلاواں گے اپنے پاس کدے تینوں ملاں گے یہ یاد کر تینوں بچن کہا سی.
0: شستر بلوکن کرے تہارو تب پرکھیں گے جتھا اچارو.
1: پھر تم جویں کہنا نا کہ میری تلوار دیکھو یہ بڑی تکھی ہے یہ دھار بڑی تکھی ہے پھر تدوں اسی تیرے شستر دیکھاں گے ادوں پرکھاں گے تیری تلوار نو.
0: پرچا پرتھم شبد کو کیا پاچھے اس پرکار کہہ دیا.
1: پہلا تینوں شبد دا پرچا پایا سی پہلو اسی نام جپایا بانی پڑھائی پاو نام دے وچ لایا سی تینوں تے بعد دے وچ پھر اس طرح دا بچن کیتا سی کہ اسی پھر کدے جدو سونا سما آوے گا تیرے شستر دیکھاں گے.
0: چپک کمائل کرامات چن خیر کھلس جنات.
1: سو اس طرح دا جڑا بچن سی تیرے تائیں کیتا سی کہ جڑی ہے تو اے کہا سی سانوں کہ جڑی بندوق چلاونی ہے یہ گولی جڑی چلاونی ہے کمال دے نال اے ایک کرامات ہے. تم کہا سی کہ تہاڈے اندر بڑی کرامات ہے تو اس طرح دے اس نال اسی تینوں بھی کہا سی کہ جڑی ہے نا جے بندوق چلاونی ہے بندوق دی کمائی دا کمال ایسا ہووے کہ لوگ اس نوں کرامات سمجھن. بندوق دا کمال کرامات ہے اس کمال والے نوں کیڑی چیز نہیں ملدی پاو ساریاں چیزاں ملے گی دوستاں والی دوستی بیشتاں ملنگیاں بیشتاں دوواں لوکاں دے سکھ ملن گے. دوستاں نے تاں خوش ہونا ہی ہونا تے نال پھر کمال کر کے سوربیرتا ہوئے گی سوربیرتا دے نال پھر پرلوک دے وچ بھی جگہ ملدی ہے.
0: ایتی بات گرو جب کہے سمجھو مغل دے تب سہے.
1: جدوں اُدے بولے ہوئے بچنوں نوں ستگرو نے دہرایا پھر کہ تُو یاد کر کہ تُو سانوں کیڑے کیڑے بچن کردا ہوندا سی کی سانوں تُو کہا سی چھ نہ تُو کہا سی کیڑی نہیں خیر تو بھاو نیکی تو خلص جڑی ہے سچا دوست جڑی دوستی ہے اسی پرکار جڑا جنت دا ہے واچک بھاو سورگ. بھئی جیڑا تلوار چلاونی جاندا ہے شستر چلاونی جاندا ہے سورما جودا ہے سورمے نوں اس لوک وچ بھی وڈیائیاں ملدیاں نے اتے پرلوک دے وچ بھی جا کے اونوں وڈیائیاں ملدیاں ہن.
0: ایتی بات گرو جب کہے
1: इना बचन सतगुरु महाराज जी ने जद कहा
0: समझे मुगल हृदय तब सहे।
1: उस वक्त मुगल सैद खान अपने मन के अंदर इस गल निश्चय करके समझ गया
0: पर अगारी दंड समान
1: जिमें दंडेवत भाव दंडौत बंधन कर लग्या लम्मे पै जाईदा अगे यों गुरां दे अगे लम्मा पै गया
0: राख राख मुझ पीर महान
1: हे महान पीर हे गुरु नानक देव जी हे गुरु गोबिंद सिंह महाराज सचे पातशाह अपनी शरण विच मैनू रख लो
0: रावर दर्श सुने बच जबै
1: आप जी दे दर्शन जदों कीते जदों बचन सोहने सुने
0: पूरब सिमरत भी अब सब
1: ओ जेड़ियां पिछलियां सारियां चीजां सी बचन बलास सी अपने ओ तुहाडा रूप ओ मैनू सारा ही याद आ गया
0: भई शक्त मुझ बिखै विशाल
1: मेरे विच बड़ी भारी शक्ति हो गई है
0: रखो पीर जी ले संभाल
1: पीर जी हुण तां तुसीं रख लो तुसी संभालो मैनू
0: जितक प्रथम की बात उबाचे
1: जिन्ना का आप जी ने पहले जेड़े बचन कहे सन
0: सब जानी मैं बीती सो साचे
1: मैनू याद आ गया के सारियां गल्लां बिल्कुल सचियां मेरे नाल बीतियां हन
0: दे तीरज तब प्रभ ठेग राखा
1: उस वक्त महाराज जी ने इनू तीरज दिता थापड़ा दिता अते अपने कोल ही रख लिया नाल ही
0: जिस को नित दर्शन अबलाखा
1: जिनू हर रोज सैदा बेग नू एक दर्शना दी अबलाखा ही सी होर कोई इच्छा नहीं सी
0: मुगल प्रमोद कलो और पायो
1: मुगल ने भाव सैदा बेग ने मन दे अंदर बहुत खुशी महसूस कीती
0: जीत कडेरा सकल लुटायो
1: जिन्ना कडेरा सी पैसा धन दौलत पदार्थ ओ सारा ही लुटा दिता अपनियां फौजां नूं ही दे दिता
0: सब किछ त्याग रहे प्रभ पास
1: सारा कुछ छड दिता कहण लग्या भई मैनूं अपनी मंजिल मिल गई है इस करके मैं हूं गुरां दे कोल ही रहांगा
0: वे परलोक सुख लागी आसा
1: हुण मैनू ए आसा लागी मन च कि मैनू हुण गुरां दे कोल आके कोई फिक्र नहीं है इस लोक दा सुख भी मिलेगा परलोक दा सुख मिलेगा
0: सगल तुरक गए जब दूर उतरे डेरे बिखै हजूर
1: जदों सारे तुरक चले गए बहुत दूर लंघ गईयां फौजां उन्हां दीयां तां महाराज सच्चे पातशाह ने जिथे अपना डेरा कीता होया सी उथे जा के उतरे
0: खान पान दाना तिन पाए बसे निसा पूरब की थाए
1: घोड़ियां नूं भी खाना दाना पाया है और फौजां ने भी लंगर छकिया है अते रात नूं विराजमान होए
0: भई प्रभात कूच कर देन
1: अमृत वेल दा नितनेम करके उस तो बाद सूरज दे चढ़ाओ